दावा अग्न रहे हर बूट, माद गर्भ संकट ते शूट, जाका नाम सिमरत को जाए, तैसे संत जना राखे घर राय, ऐसे राखन घर दयाल, जत का देखो तुम प्रतपाल रखाओ, जल पीजो तिखा मिटंत, तन बिसे ग्रे आवत कंत, लोभी का तन प्राण आधार, त्यों हर जन हर घर नाम प्यार, किसानी जो राखे रखवाला, मात पिता दया जो बाला, प्रीतम देख प्रीतम मिल जाए, त्यों हर जन राखे कंठ लाए, जो अंधले पेगत होए आनंद, गूंगा भगत गावे बहुचंद, पिंगल पर्वत परते पार, हर के नाम सगल उदार, जो पावक संग सीत को नास, ऐसे प्राशित संत संग विनाश, जो साबन पापर उजल होत, नाम जपत ता परम पखोत, जो चक्री सूरज की आस, जो चात्रक बूंद की प्यास, जो कुरंक नाद कर्ण समाने, त्यो हर नाम हर जन मने सुखाने, तुमरी कृपा ते लागी प्रीत, दयाल ऐतना आए चीत, दया तारी तन तारण हार, बंधन ते होई छुटकार, तब थान देखे नैन अलोय, जिबन दूजा अवर न कोय, परम पै छूटे गुर प्रसाद, नानक पेख्यो सब विस्मात, राम कली महला पंजवां, जी जंत सब पेखिये, प्रसगल तुम्हारी तारना, यो मन हर के नाम अधार ना रहाओ, खेन में ताप उतापे कुदरत, तब करते के कारना, ताम क्रोध लोभ चूड़ निंदा, साधु संग बिदारना, नाम जत मन निर्मल होवे, सुखे सुख गुदारना, भगत शरण जो आवे प्राणी, इस ईहा उहा ना हारना, सुख दूस मन की विरदा, तुम ही आगे सारना, तू दाता सबना जिया का, अपन की आप पालना, अनकबार और जन ऊपर, नानक वंजे वारना, राम कली महला पंजवा अष्टपदी, एक ओंकार, सदगुर प्रसाद, दर्शन पेड़त पाव सब नासे, हरस्यों दे मलाई, मेरा गुर परमेश्वर सुखदाई, पार ब्रह्म का नाम दृढ़ाए, अंते हुए सखाई रहाओ, सगल दुख का डेरा पन्ना, संत तूर मुख लाई, पद पुनीत किए खिन पीतर, अज्ञान अंधेर वन्याई, कारण कारण समरत स्वामी, नांग तिसरनाई, बंधन तोड़ चरण कम दृढ़ाए, एक शब्द लिवलाई, अंध कूप बिखिया ते काढ़ियो, साच शब्द बने आई, जन्म मरण का सेसा चूका, बहाड़ कतो ना ताई, नाम रसायन एव मनाराता, अमृत पी तृप्ताई, संत संग मिल कीर्तन गाया, नित लव से आ जाई, पूरे गुर पूरी मत दीनी, हर बिन आन ना पाई, नाम धन पाया वडभागी, नानक नरक न जाई, काल सियाण पुगतना मेरी, पूरे गुरु कमाई, जात सा संजम सोच गए सोई, आपे करे कराई, पुत्र कलत्र मां बिखिया मैं, गुरसाते लाए तराई, अपने जीते आप संभाले, आप लिगे लड़लाई, साय तर्म का बेड़ा बंधया, अवजल पार पवाई, बेसुमार बेअंत स्वामी, नानक बल बल जाई, अकाल मूर्त अजूनी संभो, कल अंधकार दीपाई, अंतर जामी जीवन का दाता, देखत तृप्त अगाई, एकंकार निरंजन निरपो, सब जलत रहया सुमाई, भगत दान भगता को दीना, हर नानक जाते माई, राम कली महला पंजवा श्लोक, सिखो शब्द प्यारे हो, जन्म मरण की टेक, मुख उज्जल सदा सुखी, नानक सिमरत एक, मन तारा ताराम प्यारे, हर प्रेम भगत बन आई संतो, सदगुर खेप निवाही संतो, हर नाम लाहा दास को दिया, सगली त्रिसन उलाही संतो, रहाओ, खोजत खोजत लाल एक पाया, हर कीमत पहनना जाई संतो, चरण कमस्यों लागो त्याना, साचे दर्श समाई संतो, गुण गावत गावत पय निहाला, हर सिमरत त्रिवत अगाई संतो, आत्मराम रव्या सब अंतर, कत आवे कत जाई संतो, आद जुगादी है पीहोसी, सब जिया का सुखदाई संतो, आवे अंत अंत नहीं पाईये, पूरया सब ठाई संतो, मीत साजन माल जोबन सुत, हर नानक बाप मेरी माई संतो, राम कली महला पंजवा, मन बज क्रम राम नाम चितारी, भूमन केर मात बिगड़ी, गुरमुख नांग पार उतारी, रगाओ अंतर सूखा बार सूखा, हर जा मलन पय सुटारी,
جس تے لاگے تنے نمارے پربھ جو اپنی کرپا تاری ادھرے سنت پرے گھر سرنی پر برسے مہا انکاری سادھو سنگت ایو بھل پایا ایک کیول نام ادھاری نہ کوئی سور نہ کوئی ہینا تا پرگٹی جو تمہاری تو سمرت اکچھ اگوچر رویا ایک موراری قیمت کون کرے تیری کرتے پرب انت نہ پارا واری نام دان نانک وڈیائی تیریا سنت جنا رے ناری آرام کلی محلاتی جا آنند ایک او انکار سدگر پرساد آنند پایا میری مائے سدگرو میں پایا سدگر تا پایا سہج سیتی مروجیاں وادھائیاں راگرتن پروار پریاں سبد گامن آئیاں سبد تنگا بھو ہری کیرا من جنی وسایا کہے نانک آنند ہوا سدگرو میں پایا اے من میرے توں سدا رہو ہر نالے ہر نال رہو تو من میرے دکھ سب وسارنا انگیکار او کرے تیرا کارج سب سوارنا سبنا گلاں سمرت سوامی تو کیوں منو وسارے کہے نانک من میرے سدا رہو ہر نالے ساچے صاحب کیا نہیں کرتے رہ کرتا تیرے سب کچھ ہے جس دے سو پاوے سدا صفت سلا تیری نام من مساوے نام جن کے من وسیا واجے سبد کنہرے کہے نانک سچے صاحب کیا نہیں کرتے رہ ساچا نام میرا آدھارو ساچ نام آدھار میرا جن پکھاں سب گوائیاں کر سانت سکھ من آئے وسیا جن اچھاں سب پوجائیاں سدا قربان کیتا گرو وٹوں جیدیاں اے وڈے آئیاں کہے نانک سنو سنتو سب ترو پیارو سچا نام میرا آدھارو واجے پنچ سبد تیت کرس پاگے سبد واجے کلا جت کر تاریا پانچ دوت تد وس کیتے کال کنٹک ماریا تر کرم پایا تد جن کو سے نام ہر کے لاگے کہے نانک تہ سکھ ہوا تیت کر انہد واجے ساچی لوے بن دے نمانی لوے باجہوں کیا کرے ویچاریا تد با سمرت کوئے نہیں کرپا کر بنواریا ایس نو ہور تھاؤ نہیں سبد لاگ سواریا۔